0: धन गुरु नानक देव जी महाराज कहंदे ने, ए मनुख है ते तू दीवा पर करिए कि बुझे होया है। ते बुझे होया क्यों है? इतने जल्दे दीवे ने कृष्ण दा दीपक, एक दीपक दा नाम कृष्ण, एक दीपक दा नाम राम, एक दीपक दा नाम गुरु नानक, एक दीपक दा नाम मोहम्मद साहब, एक दीपक दा नाम ईसा, एक दीपक महात्मा बुद्ध, एक दीपक ने स्वामी महावीर, पता नहीं कितने दीपक और ये तो आम कहावत है कि दीवे नाल दीवा जलाया जा सकता है, जलदा होया दीपक ही बुझे दीपक नु जलंदा है। पर जलदे दीवे सारे नाकारा साबित हो जाते ने जब दीवे च तेल ही ना होवे ते वट ना होवे की करनगे। जलांदे रहने ना बुझे हुए दीवियां नू ए अवतारी पुरश उना दी रोशनी इना नू रोशन नहीं कर सकी क्योंकि दीवियां च तेल नहीं सी, वट नहीं सी। हर अवतार किसे हद तक नाकाम होके जगत तो गया है। धन गुरु गोविंद सिंह जी महाराज कहंदे ने, धर्म चलावन संत उबारन दुष्ट सबन को मूल उपाड़न। मनुख दे अंदर जड़ी दुष्टपना बिरतियां ने इना सारियां दी मैं जड़ा पुटनियां ने, सारा अंधकार नाश करना। कवि तुलसी भी कहंदे ने, जब जब होए धर्म की हानि बाड़े असुर अधम अभमाने, तब तब विवद धर प्रभु शरीरा अरे कृपा निद सज्जन पीरा। जद जद अधर्म दी हानि आउंदी है, कोई महान धर्म दा दीपक आ जांदा है इना बुझे होया दीवियां नू जलाण वास्ते, पर धर्म दी हानि ते हो रही है और रोज रोज ए हान वद्दा जा रहा है, लाभ ते कोई नहीं है। ठीक है तुलसी दी शरदा, ऐसा दसम ग्रंथ दे च भी है, जब जब होए अरिष्ट अपारा तब तब देहे धरत अवतारा, जद घोर मसिया दी रात हो जाए आउंदे ने अवतार। पूर्णमासी दा चंद्रमा बन के आउंदे ने, पर कीता की जाए जिंदगी दी अमावस जिस नाल मनुख सहमत हो गया, अंधेरे दे जीवना जिसले जन्मदिन बन जाए, अंधेरे लई जीवना जिसले नचना ते टपना बन जाए, ऐसा बुझया होया दीवा फिर फिकर नहीं कर सकदा मेरे विच तेल नहीं है, वट नहीं है। ऐसे दीवियां ने कई दफा इना जलदे दीवियां ते इल्जाम लाया है। मैं देख के हैरान हां, एक दीवे नू ते कह दिता ए घर दे च क्यों जल रहा है, ए 14 साल बनवास निकले जंगल दे च। एक दीवा ते जेल दी तंग तारीख कोठड़ी दे च जलिया, श्री कृष्ण दा जन्म जेल दी तंग तारीख कोठड़ी दे च होया। एक जलदे चिराग नू बाबर ने अपनी जेल विच पा दिता, एक जलदे हुए दीवे नू प्रकाशमय दीपक नू वक्त दी हकूमत ने तत्ती तवी ते बिठा दिता, एक जलदे हुए चिराग नू चांदनी चौंक विच फूका मार के बुझाण दी कोशिश कीती गई। बुझाओ बुझाओ, पर कौन दसे ए दीवे ओ ने, ए दीपक ओ ने जिस दिच तेल स्वयं परमात्मा बने आया है, जिस दिच वट स्वयं ईश्वर बने होया है। फानूस बन के जिसकी हिफाजत हवा करे, वो शमा कब बुझे जिसे रोशन खुदा करे। वो किस तरह बुझेगी, वो किवें बुझेगा? लेकिन इतना ते कहा जा सकता है, वो किवें जल सकेगा जिथे तेल नहीं है, वट नहीं है। जलदा होया दीपक ते नहीं बुझेगा, पर बुझे होया दीपक नहीं जल सकेगा अगर तेल नहीं है, वट नहीं है, तो तेल की हो सकता है? वो वट की है, बाती की है। तो धन गुरु नानक देव जी महाराज पावन पवित्र वाक विच इन फरमान करदे ने, पोथी पुराण कमाइए भव वट्टे इत तन लाइए, सच बूझन आण जलाइए, ए तेल दीवा यूं जले, कर चानन साहिब तौ मिले। जितने जगत दे धार्मिक ग्रंथ ने गल मन ले, ए मुसलमान कुरान दी गल मन ले। घर विच कुरान है पर मुसलमान कुरान तो बिना जी रहे। घर घर विच गीता दियां पोथियां हो सकदियां ने, गीता दा पाठ हो सकदा है, पर हिंदू गीता तो बिना जी रहे। गुरबाणी होंदे होयां सिख गुरबाणी तो बिना जी रहा है। इसका व्यवहार दसदा है, इसका आचार दसदा है। इसके व्यवहार दते गुरबाणी की मोर नहीं है, इसके आचार दते गुरबाणी तस्दीक नहीं करती। इतना ईसाई जगत पर बाइबल तो बिना जी रहा है। इतना महान ये बौद्ध जगत पर धम्मपदो बिना जी रहा है। ये जैन महावीर दे समय सार तो बिना जी रहे ने। इतने चिराग ये रोशनी तो बिना क्यों जी रहे ने? वट नहीं है, तेल नहीं है। धर्म ग्रंथ जो कहंदे ने इन्हां नू मन्ना मन्ना, एक एक अखर नू खिड़े मथे मन लेना। मन्नेगा मनुख ताई जे कम से कम इतना ओ समझे कि मैथों ए अग्गे, मैथों ए अग्गे। अगर कृष्ण मेरे तो पिछे खड़े ने तो मैनू उना दी कोई गल सुनन दी लोड़ नहीं, उना तो ते मैं ही अग्गे खड़ा। जे गुरु नानक मैथों पिछे ही ने, मेरे अग्गे नहीं ने, तो मैं क्यों उना दी गल मना, क्यों उना दी गल मना। मैं देखदा हां मनुख ने राजनैतिकां नूं भी अग्गे रखिया, उन्हां दी गल भी मन लैंदे ने। मनुख ने परिवार नूं भी अग्गे रखिया, पत्नी दी गल भी मन लैंदे ने, और पत्नी पति दी गल मन लैंदी है, भरा भरा दी गल मन लैंदा है। इंज कह लो मनुख ने परिवार अग्गे रखिया होया, राजनैतिक लोगां नूं भी अग्गे रखिया होया। मनुख दी जीवन भर दी चेष्टा ते यही है, हर अवतार नूं अपने पिछे ही खड़ा करो। जिस जिस पासे असी चल रहे हैं उस पासे चलन। जबकि अवतार कहंदे ने जिस पासे असी चल रहे हैं उधर चलो। गुर सिख मीत चलो गुर चाली, जो गुर कहे सोई भल मानो, हर हर कथा निराली। अगर अवतार मनुख दे पिछे चलन लग पे तो फिर अवतार अवतार नहीं है। अगर मनुख मनुख दे पिछे चलन लग पे तो मनुख मनुख नहीं है, तो देवता है, इत फरिश्ता है, इत महान हो गया। लेकिन देखन दे चाया है पत्नी पति दे पिछे चल सकता है, पति पत्नी दे पिछे चल सकती है, भरा भरा दे पिछे चल सकता है, संसार राजनैतिक दे पिछे चल सकता है, मनुख अवतार दे पिछे नहीं चल सकता। जबकि अवतारां दी कोशिश है साड़ी आवाज दी सेध, चले आओ चले आओ, पहुंच जाओगे घर तक। तो साहिब कहंदे ने धर्म ग्रंथां नूं मन लेना, ते मन के उनां नूं हिरदे विच धारण करके उनां दा पाठ पठन रोजमर्रा करना, ए तेल पाना है दीवे विच। भव वट्टी इत तन लाइए, भावना दी वट प्यार दी बाती ला। जिसनूं रोज रोज याद करिए पाठ दे राही बाणी दे राही, आखिर याद एक दिन ते प्यार बनेंगे बनेंगे। याद ही प्यार बनती है। इस दिते मैं उदाहरण देना हुना, जैसे खादा होया भोजन एक दिन खून बनता है, बार बार कीती हुई याद एक दिन प्यार बन जाती है, प्यार बन जाती है। रोज रोज दा पाठ, रोज रोज दी ये धर्म ग्रंथां दी कमाई एक दिन प्यार बन जाती है। तो पाठ करना धर्म ग्रंथां दी इस रचना नु, इस बाणी नु मनना ते जप करना, ये तेल पाना है। पढ़ना ते जपन विच थोड़ा जिहा अंतर है। میں پڑھنا ہے اس واسطے مینوں یاد ہووے، میں پڑھنا ہے اس واسطے کہ مینوں اس دے ارتھ بودھ آ جان، میں پڑھنا ہے اس واسطے کہ مینوں پتا چل جائے کس اوتار کس بھگت دا اے بول ہے، پر میں جپنا ہے اس واسطے جپنا ہے کہ میں شبد دا روپ ہو جاواں، اس بانی دا روپ ہو جاواں۔ جپن لگیاں بانی دا واک دا کنٹھ ہونا بڑا لازمی ہے، کیونکہ اتھے جپنا اسنوں کہندے نے کہ زبان اچارن کرے تے پھر من سنے، پڑھنا اسنوں کہندے نے میں سامنے دیکھ رہا دھیان باہر ہے، پر جپنا اسنوں کہندے نے ہن دھیان انتر مکھی ہے، ہن سننا آرمبھ ہو گیا ہے۔ میں پڑھنا اس واسطے ہے بانی دی سمجھ پی جائے، میں جپنا ہے اس واسطے کہ میں بانی دا روپ ہو جاواں، پرکاش مئی ہو جاواں، پوتھی پران کمائیے، سچ بوجھن آن جلائیے، اے تیل دیوان صاحب لے ملے، جیسے تو بھاونا دی باتی پائیں گا، پیار دی پاتی پائیں گا، اور دھرم گرنتھاں دے پاٹھ پٹھن دا تیل پائیں گا، یقین جانو جس بھی اوتار دی شمع تیرے نال چھو گئی تو روشن ہو جائیں گا، پرکاشمئی ہو جائیں گا، سارے روگ بھج جان گے، اندھیرا ہی روگ ہے، اندھیرے دے ناس ہوندے ہویا سارا سوپن اجاگر ہو جائے گا، ساری دولت تیرے سامنے آ جائے گی، پر اندھیرے دے ہوندے ہویا سارا سوپن ڈک جائے گا، ساری دولت تے پردہ پہ جائے گا، سارے سکھاں تے پردہ پہ جائے گا، سارے انند تے پردہ پہ جائے گا، اور اندھیرا روگ دی طرح بھینکر بھٹکنا دی طرح ٹھوکرا دی طرح تیرے سامنے آ جائے گا۔ دھن گرو نانک دیو جی مہاراج اسی چاننے دی اوشدی سمست سنسار وچ ونڈدے رہے اور کہندے رہے اندھیرا روگ ہے، اندھیرا روگ ہے، روشنی اوشدی ہے، گیان اوشدی ہے۔ اس واسطے ہر بشر دی رسنا تو نکلیا بابا وید روگیاں دا، بابا وید روگیاں دا، صاحب کہندے درد ہووے دکھ رہے شریر، ایسا دارو لگے نہ ویر، سنسار دے چتنیاں اوشدیاں موجود نے پر دکھ موجود نے، روگ موجود نے، کارن اوشدی ایک روگ نو دواندی ہے دوسرے نو پیدا کر دی، دوسرے نو دواندی ہے تیسرے نو پیدا کر دی ہے۔ اس سچائی نو ہن ڈاکٹر وید قبول کرن لگ پے نے، ٹھیک ہے جس روگ دی پیڑا ہو رہی ہے اس روگ نو دبا دیتا، اور جتنی مقدار دے پیڑا ایک روگ دبدا ہے اتنی مقدار دے دوسرا روگ پیدا ہوندا ہے، او دی پیدائش ہوندی ہے، تو سارا جیون روگ وچ بتیت ہو جاندا ہے۔ دھن گرو نانک دیو جی مہاراج کہندے نے ایک ایسا دارو بھی ہے، ایسا دارو لوڑ لو جت ونجے روگاں گھان، یہ روگاں دا سارا کہانی ختم ہو جاندا ہے، جنم جیون تے مرن تے نہیں مٹ جاندے نے، یہی روگاں دا کھان ہے، یہی روگاں دا اکٹھ ہے، اور یہ سارے دے سارے ناس ہو سکدے نے آتم پرکاش نال، آتم چنتن دے نال سارا اندکار دا روگ ختم ہو سکدا ہے، اور زندگی ایک مہان دیوالی بن سکدی ہے، پرکاشمئی ہو سکدی ہے۔
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.